0: जैसे ट्रेडेबल परमिट्स, जैसे कैप एंड ट्रेड सिस्टम, ये भी एक्सटर्नैलिटी को कंट्रोल करने का एक अच्छा तरीका है। इसमें कंपनीज को पोल्यूशन करने या रिसोर्सेज को यूज करने के लिए परमिट दी जाती है। वेल, जाते जाते बस यही कह सकती हूँ कि एक्सटर्नैलिटी एक अहम इकोनॉमिक कॉन्सेप्ट है जो मार्केट आउटकम्स और सोशल वेलफेयर पर इम्पैक्ट डालते हैं। पॉजिटिव और नेगेटिव एक्सटर्नैलिटीज दोनों ही किसी भी इकोनॉमी के फंक्शन करने में सिग्निफिकेंट रोल निभाते हैं। गवर्नमेंट्स और पॉलिसी मेकर्स को इन्हें समझना होगा और इनके असरात को कंट्रोल करने के लिए सूटेबल स्ट्रेटजीज तैयार करनी होंगी। इस तरह हमारा मकसद इकोनॉमिक एफिशिएंसी को बढ़ाना और सोशल वेलफेयर को बेहतर करना होता है, ताकि हर शख्स को उसकी जरूरत के मुताबिक फायदा मिल सके। इसलिए एक्सटर्नैलिटीज को समझना और उनकी हिफाजत करना किसी भी इकोनॉमिक सिस्टम के लिए बेहद अहम है। वेल दोस्तों, अभी के लिए इतना ही। नेक्स्ट एपिसोड में एक नए इकोनॉमिक टर्म के साथ हाजिर होंगे। तब तक के लिए अपना ख्याल रखिए, खुश रहिए और सुनते रहिए FM 107 दिल से देसी।
1: आपने सुना इकोनॉमिक कॉन्सेप्ट्स। इकोनॉमी के उसूलों और स्ट्रेटेजी को समझने से हम ना सिर्फ अपनी जाती या कौमी माशी हालत को बेहतर बना सकते हैं, बल्कि आलमी सतह पर भी मुस्बत असरात मुरतब कर सकते हैं। इकोनॉमिक कॉन्सेप्ट्स के आज के इस सेगमेंट से आरजे नाजिया को दीजिए इजाजत। दोबारा मुलाकात होगी इकोनॉमी के किसी खास और नए जाविये से। फी अमानिल्ला।
2: आप सुन रहे हैं FM 107
3: दिल से देसी।
4: सामईन किराम, जिस तरह अहकामे खुदाबंदी से बेनियाजी नहीं हो सकती, उसी तरह उस्वाए रसूल सल्लल्लाहु अलैहि वसल्लम और उनकी सुन्नत से बेपरवाही इख्तियार नहीं की जा सकती। सुन्नत रसूलुल्लाह की इताअत भी ऐसे ही जरूरी है जैसी किताबुल्लाह की, इसलिए कि दोनों की पैरवी हुक्म इलाही की पैरवी है। इरशाद बारी ताला है, وَمَنْ يُطِعِ الرَّسُولَ فَقَدْ أَطَاعَ اللَّهِ، یعنی جو رسول کی اطاعت کرے اس نے دراصل اللہ ہی کی اطاعت کی۔ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی سنت کو مضبوطی سے تھامنے اور اس پر عمل کرنے کی اشد تاکید فرمائی ہے اور اس سے غفلت برتنے پر سخت ناراضگی کا اظہار فرمایا۔ سامعین کرام، انہی ہدایات کی روشنی میں پیش کیا جا رہا ہے پروگرام روح پرور سنتیں۔ اس پروگرام کے ہر قسط میں ہم ایک سنت نبوی صلی اللہ علیہ وسلم کا ذکر کریں گے، اس کے معنی پر غور کریں گے اور یہ دیکھیں گے کہ کس طرح یہ سنت ہماری روزمرہ زندگی میں روشنی اور سکون کا ذریعہ بن سکتی ہے۔ سامعین کرام، روح پرور سنتیں یہ پروگرام ہمیں یاد دلاتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنتیں ہماری زندگی کو نہ صرف اللہ کے قریب کرتی ہے بلکہ ہمارے رشتوں اور تعلقات کو بھی مضبوط بناتی ہیں۔ اسلام میں پڑوسی کا حق اتنا عظیم ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے اسے ایمان کے ساتھ جوڑ دیا ہے۔ ایک اچھا مسلمان نہ صرف اپنے گھر والوں بلکہ اپنے پڑوسیوں کے ساتھ بھی بھلائی اور محبت کا رویہ رکھتا ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص اللہ اور یوم آخرت پر ایمان رکھتا ہے وہ اپنے پڑوسی کی عزت کرے۔ اسی طرح ارشاد نبوی ہے، اے مسلم خواتین، کوئی پڑوسن اپنے دوسری پڑوسن کے ہدیے کو حقیر نہ سمجھے، چاہے وہ بکری کا کھر ہی کیوں نہ ہو، یعنی بہت چھوٹی سی چیز۔ دوستوں، یہ تعلیم ہمیں دو سمتوں میں رہنمائی دیتی ہے۔ ایک تو دینے والی کے لیے کہ پڑوسی کو کبھی بھی خالی ہاتھ نہ لوٹاؤ، اسی طرح لینے والی کے لیے کہ پڑوسی کی طرف سے آنے والی کسی بھی چیز کو حقیر نہ سمجھو، کیونکہ چھوٹی سی نظر بھی محبت بڑھانے کا ذریعہ ہے۔ اسی طرح معاشرے میں ایثار، محبت اور خیر خواہی پروان چڑھتی ہے۔ یہ تھی آج کی سنت حسن الجوار۔ آئیے ہم بھی اپنے پڑوسیوں کے ساتھ عزت و محبت کا رشتہ مضبوط کریں، چاہے ایک چھوٹا سا تحفہ ہی کیوں نہ ہو، تاکہ ہمارے محلے اور معاشرے سنت نبوی صلی اللہ علیہ وسلم کی روشنی سے منور ہو جائیں۔
3: آپ نے سنا ہمیں آن ایئر، ناؤ فالو اس آن فیس بک اینڈ انسٹاگرام @FM 107 قطر۔ دل سے دیسی۔

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें,
1: आज ही राबता करें
0: हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: السلام علیکم ورحمت اللہ وبرکاتہ سامعین کرام، خوش آمدید آپ کو آپ کے پسندیدہ پروگرام سننا آف دی ڈے میں۔ ہم میں سے بہت سے لوگ یہ خواہش رکھتے ہیں کہ ہمارا تعلق دین اسلام سے مزید مضبوط ہو، ہمارا ایمان بڑھے۔